0: FM 100's time check. It's 10 a.m. This program was brought to you by
1: इस जश्न आजादी फातिमा फर्टिलाइजर के साथ मिलकर बुलंद करें अपने शहर की शान
0: एंड HBL फ्रीडम अकाउंट जहां ख्वाब वहां HBL एंड
2: कैडिलैक नॉट स्टॉप फन करते जाओ
0: एंड
3: फिनिक्स लगा और भूल जा
4: खालिस अज्जा भरोसे मंद शिफा श्वाबे सिंगल रेमेडीज कुदरत के बेहतरीन अज्जा से तैयार की गई हैं क्योंकि आपकी सेहत इससे कम की हकदार नहीं डॉक्टर हमीद जनरल होम्यो और श्वाबे सिंगल रेमेडीज 75 सालों से पाकिस्तान में नस्लों का भरोसा
0: FM 100 Like us on facebook.com/FM247365
5: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے ترجیح دیں یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے لیکن حقیقت میں خطرناک جال ہے منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں یاد رکھیں اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے خبردار کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے
6: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا
0: FM 100 31 سال FM 100 آپ کی آواز السلام علیکم پاکستان
7: السلام علیکم پاکستان

0: वेलकम बैक, आए मौसम रंगीले सुहाने, जिया नहीं माने,
1: आई तो छुट्टी लेके आजा बालमा, समीप पहुंच जा फौरन।
0: मैसेजेस आपके आ चुके हैं जनाब बहुत सारे, और समी क्या कह रहे हैं मैसेज सवाल से पहले उनसे पढ़ लें। मेरे सारे मैसेज पढ़े थे, आवाज गायब हो गई थी आपकी, जब सारे मैसेज पढ़ लिए फिर आवाज ठीक हो गई। आज हमारी होने वाली बेगम कह रही थी कि आप आएंगे आज, मैंने बोला आज नहीं इंशाल्लाह 14 अगस्त को आऊंगा झंडा लेके। झंडा लेके जाओगे ना? वैसे मौसम ऐसा है, मैंने आपकी जानिब से आपकी होने वाली दुल्हन को ट्रैक डेडिकेट किया था वो वाला, और थैंक यू वैसे उन्होंने कह दिया, जीते रहे मुस्कुराते रहे। नौरीन तौसीफ मेरी बहन आ गई है, कह रही है अस्सलाम वालेकुम नदीम भाई, कैसे मिजाज हैं, पहला सॉन्ग लाजवाब और एक गाने की फरमाइश, और ख्वाब में बारिश देखना अमूमन एक अच्छा ख्वाब समझा जाता है, इसकी ताबीर अक्सर अल्लाह की रहमत बरकत रिस्क खुशखबरी और परेशानी के कम होने से की जाती है, अलबत्ता अगर बारिश बहुत शदीद हो और नुकसान पहुंचा रही हो तो उसकी ताबीर हालात के मुताबिक मुख्तलिफ हो सकती है। ख्वाब में बारिश देखना आम तौर पर रहमत बरकत खुशहाली खैर की अलामत होता है, हकीकी ताबीर ख्वाब देखने वाले के हालात और ख्वाब की तफसीलात पर मुनसर करती है। ओके जी, इतना तफसील से जवाब, क्या बात है क्या बात है, आपका जवाब नोट कर लिया है। अपने वकील कह रहे हैं नदीम भाई कुछ कीजिए, अल्लाह के बंदे 7 दिन वेट किया है शो का, अच्छा ये इतवार के शो का ना, 7 दिन वेट किया है। चले यार इस तरह तो होता है इस तरह के कामों में, क्यों उदास पड़ते हो सर्दियों की शामों में। और संजू कहती हैं अरे बहुत कुछ कह रही है भाई। मेरे दिल का मौसम बहुत ही गुलाबी गुलाबी सा है माशाल्लाह से, आम और हल्की बारिश तमाम लोगों के लिए खैर फजल और बरकत की निशानदेही करती है। मैं जवाब आ रहे हैं फुल टाइम, तेज या तूफानी बारिश परेशानी आजमाइश या किसी आर्जी मुश्किल वक्त का इशारा करती है, इशारा हो सकती है। सिर्फ अपने घर पर बारिश देखना घर वालों के लिए किसी खास बीमारी या रंजो गम की अलामत समझा जाता है। ओए दोनों के मुख्तलिफ जवाब हो गए भाई। खाम में आम तौर पर बारिश देखना अल्लाह की रहमत रिस्क और बरकत की अलामत है, इसकी अहम ताबीरात में रहमत का नजूल खुशहाली और मुश्किलात का खात्मा शामिल हैं। अच्छा कुछ बातें मिल भी रही हैं नालो नाल, मेरा भी दिल करता है कुछ आवाजें म्यूट हो जाएं, सुकून हो। अच्छा यार वैसे ही दिल करता है, मैंने बात अभी की थी कि कुछ आवाजें ऐसी हैं कि अगर वो इंसान के कानों में ना पड़े तो इंसान यही कहता है कि अच्छा है, फिर नेट पर भी सुनने से महरूम हो जाएंगे। अच्छा जी एक और इनकी बात है, उस पर थोड़ी सी चर्चा करने से पहले जो है हम कुछ बात कर लेंगे म्यूट होने वाली जो कहानी जो है ना, इस हवाले से मेरे जहन में आई है तो मैंने सोचा कि मैं आप लोगों से उस हवाले से थोड़ी सी बात कर लूं। अगर मिसाल के तौर पर इंसान की जिंदगी में कोई गलत अमल चल रहा है और उसको पता नहीं है तो वो अपनी जिंदगी को वैसे ही रवा दवा रखता है जैसे रखी हुई है उसने, जैसे ही पता चलता है। मिसाल के तौर पर एक गाड़ी की ले लेते हैं कि आपके पास एक गाड़ी है और आप उस गाड़ी को चला रहे हैं और रोजाना जो है घूम फिर रहे हैं जिस तरीके से आपके रूटीन है, मिसाल के तौर पर ऑफिस जाते हैं, या आपके पास ऐसी गाड़ी है जिसके थ्रू आप अपने काम वाम करते रहते हैं घूम फिर रहे हैं, टैक्सी टाइप की गाड़ी चला रहे हैं आप, और आप क्या जहन ये कह रहा है कि गाड़ी ओके और गाड़ी चल भी ओके रही है। अचानक एक जगह आप पहुंचते हैं और कोई इंसान दूसरा बंदा जो है वो आपको कहता है यार ये आपकी गाड़ी में इससे जो है ना एक आवाज आ रही है टक टक टक टक की, आप जरा चेक कर लें भाई कोई मसला ना हो जाए। उसके कहने के बाद आप क्या करते हैं, गाड़ी चलाते हैं तो आपको महसूस होता है कि वाकई कोई टक टक की आवाज है, फिर उसके बाद आप उसको चेक करना शुरू कर देते हैं। मतलब मकसद कहने का ये है कि उस शख्स के बताने के बाद आपके अंदर जो है वो अजीब सा एहसास शुरू हो जाता है, عجیب عجیب سے خیال آ جاتے ہیں کہ بھائی کوئی مسئلہ نہ ہو جائے، یہ نہ ہو جائے، تو اور پھر ہو بھی جاتا ہے. کہنے کا یہ بات بتانے کا مقصد یہ ہے کہ بری باتیں جب ہمیں بتائی جاتی ہیں تو ہم ویسا ہی سوچنے لگتے ہیں اور برا ہو جاتا ہے. اسی طرح اچھی باتیں ہم جب سوچتے ہیں یا اچھی باتیں ہمیں بتائی جاتی ہیں، ہم سوچتے اچھا ہے اور اچھا ہوتا ہے. یعنی کہ سمجھ رہے ہیں نا آپ؟ ہاں آ رہی ہے سمجھ؟ تو بہت اثر ہوتا ہے اس کا انسان کی زندگی میں، کہ انسان کی سوچ سے بڑا تعلق ہے ایسی باتوں کا. تو لہذا کوشش یہ کیا کریں کہ اچھا سنیں. اب اس کی ایک مثال اور بھی میں آپ کو دیتا ہوں. پہلے میں نے آپ کو گاڑی کی مثال دی تھی، گھروں کی مثال اس طریقے سے لی جا سکتی ہے کہ آپ کے کسی کزن نے آپ کے کان بھرنا شروع کر دیے. یہ سوچنا سنا ہے نا، کان بھرنا شروع کر دیے، آپ کے کان بھرنا شروع کیے اور کسی دوسرے آپ کے کزن، رشتے دار، بھائی یا بہن کے متعلق، اور آپ سننے لگے، اور سننے کے بعد پھر آپ نے اندازے لگانا شروع کر دیے، اور ان اندازوں کے نتیجہ آپ نے نکالا کہ بھائی یہ واقعی میں نا صحیح نہیں ہے میرے ساتھ، اور وہ آپ کے ساتھ مخلص ہے. مثال کے طور پر وہ مخلص ہی ہے، پانچ انگلیاں برابر نہیں ہیں، دونوں معاملات ہوتے ہیں، مگر میں پوزیٹو وے میں آپ کو بتا رہا ہوں، اور وہ آپ کے ساتھ مخلص ہے. اب آپ کو اس کا ہر عمل جو ہے نیگیٹو نظر آنا شروع ہو جائے گا. وہ جو اچھا بھی کر رہا ہوگا نا، آپ کو اس میں بھی جو ہے نا صاحب کی سوچ کہہ رہی ہوگی یار کوئی نہ کوئی مطلب ہوگا اس کا، کوئی نہ کوئی بات ہے بھائی 100%. تو انسان کا دماغ، انسان کا جسم جیسا ریئیکٹ کرتا ہے اس کے ساتھ ویسا ہوتا ہے، یہ ذہن میں رکھیں. تو اپنے آپ کو یعنی کہ بہتر کرنے کی کوشش کیجئے، اچھا سوچیں دوسروں کے لیے بھی، اپنے لیے بھی. سامنے والا چاہے برا ہے جس اس کے بارے میں بہت سارے، آپ اچھا سوچیں. آپ اچھا سوچیں گے وہ آپ کے ساتھ ہمیشہ اچھا ہی کرے گا. آپ اس کے متعلق برا سوچنا شروع کر دیں گے وہ آپ کے ساتھ برا ہی کرے گا. یعنی کہ سمجھ رہے ہیں نا آپ؟ ہاں سمجھنا بہت ضروری ہے. میسجز کیجئے مجھے کہ چاہے اسپیس آپ کا نام، آپ کا میسج، اس کو سینڈ کریں گے 3636 بار. اور جناب کچھ میسجز ہیں میرے پاس، لیکن میں سوچ رہا ہوں وہ میسجز ریڈ کیے جائیں. یعنی علیم الدین یوسف زئی صاحب کا میسج آیا ہے جناب، اور ہمیشہ کی طرح سلام کہا ہے سب کو اور ایک گانے کی فرمائش کر دی ہے. اور نسیم قریشی، سمی شیخ، عمران ریاض، ایوب آفریدی، خطاب اللہ اور میرے والد محرم کی خدمت اقدس میں انہوں نے عقیدت بھرا سلام پیش کیا ہے. ہر لمحہ دعا گو نیک خواہشات کے ساتھ علیم الدین یوسف زئی صاحب، بیریا کراچی سے. بہت بہت شکریہ بھائی، آپ نے جو فرمائش کی ہے آپ کی فرمائش ہم فوراً پوری کریں گے، مگر ابھی جائیں گے ایک بریک کی جانب. ہیں جی جی ہیں جی.
2: This program is brought to you by
3: Step School Se Foundation Ho Strong. Call now at 03111117837.
4: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت.
5: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائے.
6: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں.
7: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری ہمیں سے کیا.
8: ٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی. اپنا بی ایم آئی چیک کروائیے،
9: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں، ویٹ سے آگے کا سوچیں.
10: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.

0: FM 100's time check. It's 2 p.m.
1: Did you know what Bata is bringing? 50% cash back. Aur nayi gaadi? Sirf school shoes par. Aisi offers ab kahan?
2: जैज कैश के साथ पाओ फिर से 1 करोड़ जीतने का शानदार मौका. अब हर महीने अपने जैज कैश अकाउंट में 15,000 रुपए या ज्यादा का बैलेंस मेंटेन करने पर 60 लकी विनर्स को मिलेगा 5,00,000 रुपए तक का इनाम और साथ ही साथ मिलेगा 1 करोड़ का बम्पर प्राइज. बैलेंस मेंटेन करने पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैज कैश है ना.
1: Did you know what Bata is bringing? 50% cash back. Aur nayi gaadi? Sirf school shoes par. Aisi offers ab kahan?
0: This program is brought to you by
3: Step School se foundation ho strong. Call now at 0311-111-7837.
0: Like us on facebook.com/FM247365.
4: قدرت کا نظام توازن پر قائم ہے.
5: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے.
4: گھر کے افراد اور آمدن میں توازن
6: ہماری ذمہ داری ہے. خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں.
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا. ایف ایم 100 31 سال FM 100 aapki awaaz. Assalamu alaikum Pakistan.
7: Assalamu alaikum Pakistan.

0: You are listening. You are listening. Music. Masti. Masti. Masti.
1: बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है. अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं. इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसानात जैसे मुमकिन खतरात भी मौजूद हैं. वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं. वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है. बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फाहश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है. पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है, ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसानात से महफूज रखें. www.pta.gov.pk. मुफादे आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
2: 100 FM.
3: Hi friends, I'm Mikal Zulfikar and today I'm not speaking to you as a public figure, but as someone who cares about your future. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs and let's stand together.
1: Ye paigham hukumat e Pakistan ki janib se pesh kiya gaya.
4: फ्रॉड और जाली पैगामात से होशियार रहें. फ्रॉड करने वाले जाली पैगामात और कॉल्स के जरिए आपकी जाती या माली मालूमात हासिल करने की कोशिश करते हैं. ऐसे पैगामात पर बिल्कुल यकीन न करें जिनमें इनाम, अकाउंट बंद होने या आपको आपकी जाती मालूमात की वेरिफिकेशन का कहा जाए. याद रखें, ये फ्रॉड भी हो सकता है. आइए जानते हैं फ्रॉड के आम तरीके. पीटीए बैंक या सरकारी अदारे का नुमाइंदा बनकर आपसे आपकी जाती मालूमात तलब करना, जाली कोरियर या हुकूमती स्कीमों का नाम इस्तेमाल करते हुए आपको झांसा देना, आपको मशकूक लिंक्स या QR कोड भेजना. याद रखें, पीटीए बैंक या कोई भी सरकारी अदारा कभी भी फोन, ईमेल या पैगाम के जरिए आपसे पासवर्ड, OTP या CNIC नहीं मांगता. लिहाजा किसी भी मशकूक लिंक पर हरगिज क्लिक न करें और अपनी मालूमात हरगिज किसी के साथ शेयर न करें. और अगर कोई फ्रॉड कॉल या पैगाम वसूल हो, इसका जवाब मत दें. अपनी शिकायत का इंद्राज complaint.pta.gov.pk या पीटीए CMS मोबाइल ऐप पर रिपोर्ट करें या पीटीए की हेल्पलाइन 0800-55055 पर अपनी शिकायत का इंद्राज करें. व्हाट्सएप पर मौसूल होने वाला पैगाम बराह रास्त व्हाट्सएप को रिपोर्ट करें. इसके अलावा साइबर क्राइम के हवाले से आप अपनी शिकायत का इंद्राज 1799 या complaint.nccia.gov.pk पर भी कर सकते हैं. बैंक फ्रॉड के लिए cpd.helpdesk.sbp.org.pk पर विजिट करें. याद रखें, आपकी आगाही ही आपका तहफ्फुज है. डिजिटल दुनिया में महफूज कदम, पाकिस्तान टेलीकम्युनिकेशन अथॉरिटी.
5: ये मुफादे आमा का पैगाम आप तक पाकिस्तान टेलीकम्युनिकेशन अथॉरिटी की जानिब से पेश किया गया है.
6: facebook.com/fm247365 fm247365.
0: You are listening. Music. Masti.
7: जी जनाब, आ चुके वापस. आज सुना है म्यूजिक मस्ती और मुझे कहते हैं महफूज. कैसे हैं आप लोग? ठीक ठाक हैं, फिट फाट हैं, अपनी सेहत का ख्याल रखते हैं, ढंग से खा भी रहे हैं, अपनी खैरियत जरूर दे दिया करें. अपनी सेहत के बारे में आप लोग बड़ा कॉन्शियस रहा करें, सेहत का बहुत ख्याल रखा करें. सेहत एक ट्रेजर है, खजाना है. और अच्छी सेहत का राज कोई महंगा नुस्खा वगैरह नहीं है भाई, मैं आपको बता दूं. अगर आप खाना टाइम पर खाते हैं और खाना इतना खाते हैं जैसे 80-90% अगर आप अपने पेट को भरते हैं, बाकी 10-20% अगर पेट को खाली रखते हैं, वो बेहतर होता है ताकि डाइजेस्टिव सिस्टम जो है वो आपका सही चलता रहे. बहुत सारे लोग भर पेट खा लेते हैं, हलक तक भर लेते हैं. अब डाइजेशन के लिए जो निवाले को भी जगह नहीं मिल रही होती, वो किधर से ट्रेवल करे, क्या करे? जो अंदर पेट के अंदर जो पार्ट्स हैं, बॉडी पार्ट्स हैं, वो भी बिल्कुल ही अजीब हो जाते हैं कि मैं इसको कहां से इसको ले जाके उसको हजमा करूं. तो फिर वो खट्टी डकारे, अजीब किस्म की बेचैनी आ जाती है जो आपकी सेहत पर गलत असर करती है और फिर आप जो हैं वो परेशान हो जाते हैं. تو اتنا کھائیں کہ حلق تک نہ بھریں, کہ آپ اپنے پیٹ کو تھوڑا خالی رکھیں, اور اس کے بعد تاکہ آپ کی ڈائجسٹو سسٹم جو ہے وہ بھرپور انداز میں چلتا رہے اور ڈائجیشن جو ہے وہ آرام سے ہو جائے. اس کے علاوہ بھی بہت زیادہ تلی ہوئی چیزیں کھانا جو ہے وہ بھی صحت کے لیے ٹھیک نہیں ہے. بہت زیادہ بیکری آئٹمس جو ہیں وہ بھی کھانا ٹھیک نہیں ہوتے ہیں. تو بیکری آئٹمس کو ذرا ہلکے ہاتھ رکھ کے کھائیں. میٹھا وغیرہ ہوتا ہے, یہ کولڈ ڈرنکس وغیرہ جو ہوتی ہیں, گوشت کھائیں ضرور, لیکن ایسا نہیں کہ روز آپ کھائے چلے جا رہے ہیں. ہفتے میں ایک آدھ دن اگر آپ نے کھا لیا تو کوئی مسئلہ نہیں ہے. اس کے علاوہ صبح کا جو ناشتہ ہے نا وہ آپ ضرور کیا کریں, اور رات کا جو کھانا ہے تو ہلکا کھایا کریں. صحیح کا استعمال ہوتا ہے, ڈاکٹرز کہتے ہیں, جو جتنے بھی آپ کے نیوٹریشنسٹ ہیں تو نیوٹریشنسٹ آپ کو بتاتے ہیں کہ دہی کا استعمال کریں, دال سبزی پھل وغیرہ آپ اپنا حصہ بنائیں. اعتدال پسندی بہت زیادہ ضروری ہے. اگر روزانہ آپ ایک ہی چیز کھاتے رہیں گے تو اکتا بھی جائیں گے, وہ آپ کے لیے صحیح بھی نہیں رہے گا. اس کے علاوہ واک کرنا بہت زیادہ ضروری ہے صحت کے لیے. چلا کریں, آپ کے لیے ضروری نہیں ہے جم جانا, ضروری نہیں. اگر آپ جم کریں تو بہت اچھی بات ہے, لیکن آپ جم نہیں کر پا رہے ہیں تو 30-40 منٹ روزانہ آپ چلیں, آپ واک کریں. جب آپ چلیں گے, آپ واک کریں گے تو آپ کو پتا چلے گا کہ ہاں بھائی, کہ آپ کی صحت پر جو ہے پازیٹو امپیکٹس آ رہے ہیں, آپ کو پازیٹو وائبس آئیں گی, اور آپ کو لگے گا کہ آپ کی صحت اچھی ہوتی جا رہی ہے, آپ کی بریدنگ جو ہے وہ کنٹرول میں آ جائے گی, اور آپ کے گھٹنوں کا جو درد ہے وہ ختم ہو جائے گا. اگر آپ کسی فلیٹ میں رہتے ہیں, آپ 6-7 محلے پہ رہتے ہیں, 6-7 فلور پہ رہتے ہیں, تو آپ نا لفٹ کو کبھی کبھی اسکپ کر دیا کریں. آپ پیدل چلایا کریں, اوپر چلا کریں, پھر نیچے اترا کریں, گھٹنے مضبوط رہیں گے. نیند پوری کیا کریں. اچھا, نیند پوری ہونا جو ہے نا بہت زیادہ ضروری ہے. 6-7 گھنٹے آپ کو گہری نیند بہت زیادہ ضروری ہے. آپ یقین مانیں, دوائیں ایک طرف ہیں اور 6-7 گھنٹے کی جو بھرپور نیند ہے وہ بہت ضروری ہے. اور جو راتوں کو موبائل پر آپ لگے رہتے ہیں, دیر دیر تک چائے پی کر آپ اپنے آپ کو جاگا رہے ہوتے ہیں نا, بالکل غلط کر رہے ہوتے ہیں. 11-12 اس سے زیادہ آپ کو نہیں جاگنا ہے. ویکینڈ کی بات الگ ہے. اپنی صحت کا اگر آپ خیال رکھیں گے تو آپ بہت کچھ کر سکتے ہیں. اگر آپ کی صحت اچھی نہیں ہے تو کوئی کریٹیویٹی آپ سے نہیں ہو سکتی, کوئی انوینشن آپ سے نہیں ہو سکتی, ایون یہ کہ گھر کے چھوٹے موٹے کام بھی آپ نہیں کر پاؤ گے. تو ساری دولت ایک طرف ہے اور صحت کا خزانہ ایک طرف ہے. تو پہلے اپنی صحت کا خیال رکھیے. اگر صحت اچھی ہے تو آپ سب کچھ کر سکتے ہیں. میسج بھی کر سکتے ہیں. اپنا رائٹ میسج میں جائیے, کے ایچ آئی لکھیے, اسپیس دیجیے, اپنا میسج ٹائپ کیجیے, لکھ بھیجیے ہمیں 3606 پر. اس کے ساتھ فیس بک .com/RJ محفوظ. آخری کا تیز گانا, اس کے بعد آئیں گے واپس سافٹ میلوڈیز.

0: 101.7. Your location for maximum music.
1: It's 5:45 p.m. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
3: HBL Freedom Account के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान मुफ्त IBFT मुफ्त चेकबुक मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच HBL Freedom Account जहां ख्वाब वहां HBL
4: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रुपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं। तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
3: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT मुफ्त चेकबुक मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट जहां ख्वाब वहां HBL
5: PTCL फ्लैश फाइबर आजादी ऑफर लगाएं सिर्फ ₹4,999 में और पाएं फ्री शॉक एंड्रॉइड टीवी बॉक्स वर्थ ₹15,000 फ्री 100 Mbps इंटरनेट स्पीड 6 महीने के लिए 500 ऑल नेट मिनट्स और बहुत कुछ तो आज ही नया कनेक्शन लगाएं कॉल 1218 या UPTCL ऐप डाउनलोड करके सब्सक्राइब करें टर्म्स एंड कंडीशंस अप्लाई शराइत सवाबित लागू है
6: Did you know what Bata is bringing? 50% cash back aur nayi gaadi? Sirf school shoes par. Aisi offers ab kahan?
7: بچوں کا آن لائن تحفظ آپ کی ذمہ داری ہے اپنے بچوں کو آن لائن رابطوں کا محفوظ طریقہ استعمال سکھائیں انٹرنیٹ کے ذریعے کھیلوں تفریح اور تعلیمی سرگرمیوں میں شامل ہونے کے فوائد ضرور ہیں لیکن اس میں نامناسب مواد سائبر بولنگ اور دیگر آن لائن نقصانات جیسے ممکنہ خطرات بھی موجود ہیں والدین اور اساتذہ کی جانب سے بچوں کی نگرانی اور رہنمائی نہ ہونے کی صورت میں بچے بآسانی منفی سرگرمیوں کا شکار ہو سکتے ہیں والدین کو اپنے بچوں کی آن لائن سرگرمیوں کے حوالے سے آگاہ اور ہوشیار رہنے کی ضرورت ہے بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں www.pta.gov.pk مفاد عامہ کے لیے یہ پیغام FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا
1: This program is brought to you by
8: اس جشن آزادی فاطمہ فرٹیلائزر کے ساتھ مل کر بلند کریں اپنے شہر کی شان
3: And HBL Freedom Account جہاں خواب وہاں HBL